0: घटेर 0.455 आइपुगेको छ। यसको अर्थ रोजगारी, आय, व्यावसायिक तथा प्राविधिक काम र वरिष्ठ व्यवस्थापनमा नेपालले महिला र पुरूष बीच 45.5% अन्तर मात्रै हटाउन सकेको छ। यसैबीच प्रतिवेदन अनुसार नेपालमा महिलाको श्रम शक्ति सहभागिता दर 27.91% मात्र रहेको छ। पुरूषको यस्तो दर 54.95% रहेको छ। श्रम बजारमा महिलाको सहभागिता पुरूषको तुलनामा झण्डै आधा मात्र रहेको तथ्याङ्कले देखाएको छ। यस्तै समान प्रकृतिको काममा महिला र पुरूषले पाउने पारिश्रमिकको समानतामा पनि नेपालको अवस्था कमजोर रहेको छ। नेपालको लैंगिक समानतामा सुधार आजको आर्थिक अभियानमा खबर छ।
1: जलविद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्न झन कठिन हुने भएको छ। नेपाल धितोपत्र बोर्डले मस्यौदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083ले कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आईपीओ जारी गर्न सहज हुने देखिएको हो। सार्वजनिक निर्देशिकाको दफा 16 अंकित मूल्य बराबरको खुद सम्पत्ति नेटवर्थ हुनुपर्ने भनिएको छ। यसको अर्थ जलविद्युत आयोजनाको अंकित मूल्य 100 रूपैयाँमा आईपीओ जारी गर्ने भएकाले नेटवर्थ पनि 100 रूपैयाँ नै हुनुपर्दछ। यो जलविद्युत आयोजनाको हकमा व्यवहारिक हुनै नसक्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोनले बताए। जलविद्युतमा आईपीओ जारी गर्न झन कठिन शीर्षकमा कारोबार दैनिकमा यो खबर छापिएको हो।

0: Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले खाना पकाउने ग्यासमा दुई थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढ़ाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिण्डर कायम रहेकाले फरक फरक तौलको सिलिण्डर बनाउने गरी अध्ययन शुरू गरिएको हो।
3: सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय सदर गर्दै माफी मिनाहा विरूद्ध पर्न आएको रिट निवेदन खारेज गरिदिएको छ।
2: श्रम स्वीकृति बिना कुवेत जान लागेका एक यात्रुलाई प्रस्थान अनुमति दिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका एक अधिकृतको जिम्मेवारी खोसिएको छ।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दशैंमा खसी बोका र च्याङ्रा खरिद गरी बिक्री नगर्ने भएको छ। व्यापारमा घाटा हुने खसी बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमपूर्ण हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झैं यस वर्ष पनि दशैंलाई लक्ष्य गरी खसी बोका र च्याङ्रा बिक्री नगर्ने भएको हो।

0: सिस्किँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएको र कतिपय वस्तुको आपूर्ति सहज नभएको अवस्थामा बजार व्यवस्थापनमा सरकारमाथि प्रश्न उठेको छ। चामल, खाने तेल, दाल, चिनी र मसला जन्य वस्तुको मूल्य बढ़ेको छ भने खाना पकाउने एलपी ग्यासको आपूर्ति पनि अहिलेसम्म नियमित हुन सकेको छैन। नेपाल खुद्रा व्यापार संघको मूल्य विवरण अनुसार पछिल्ला महिनामा अधिकांश खाद्य वस्तुको मूल्य उकालो लागेको छ।
1: आगामी सिजनका लागि आवश्यक पर्ने रासायनिक मल खरिदका लागि सरकारले थप 10 अर्ब रूपियाँ बजेट सुनिश्चित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 रासायनिक मल खरिदका लागि विनियोजित बजेटमा थप 10 अर्ब सुनिश्चित गरेको हो।
0: चाडपर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटार हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारीसँगै उनीहरू अर्को सिजनमा खेतीको हिसाब गर्न थाल्छन्। धान भित्रिएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ। त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोहो गर्नुपर्ने चिन्ता पनि थपिन्छ। यसपटक भने धान भित्राउन नपाउँदै किसानलाई गहुँ छर्ने बेला मल पाइएला कि नपाइएला भन्ने बेचैनीले छोप्न थालेको छ।
1: काभ्रेपलाञ्चोको पनौती स्थित सुरक्षण मुद्रण केन्द्रले प्रदेश सरकारसँगको सम्झौता अनुसार सवारी चालक अनुमति पत्र, सवारी लाइसेन्स छपाईको काम शुरू गरेको छ। यसअघि यातायात व्यवस्था विभागसँग सम्झौता गरेर एकीकृत रूपमा सवारी लाइसेन्स छपाई गर्दै आएको केन्द्रले चालू आर्थिक वर्षदेखि सम्बन्धित प्रदेश सरकारसँग सम्झौता गरेर लाइसेन्स छपाई गर्न थालेको हो।
0: अब शेयर सम्बन्धी खबर। शेयर बजार मापक नेप्से परिसूचक मंगलबार सामान्य अंकले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार नेप्से परिसूचक 7.06 अंक अर्थात 0.26% बढ़ेर 2654.28 अंकमा कायम भएको छ। मंगलबार कारोबार रकम पनि बढ़ेको छ।

0: संस्थान को एकमात्र डीटीएच सेवा डिश हो डिश हो खुशी को कनेक्शन
1: सपना तपाई को साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाई कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईको साथमा छौ कृषि विकास बैंक लिमिटेड
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर संयुक्त राष्ट्रसंघको 81औं महासभाको वार्षिक उच्च स्तरीय बहस न्यूयोर्क स्थित राष्ट्रसंघीय मुख्यालयमा औपचारिक रूपमा शुरू भएको छ विश्वका झण्डै 130 देशका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी भइरहेको यस साताव्यापी कूटनीतिक मेलाको उद्घाटन गर्दै महासचिव एन्टोनियो गुटरेसले विश्वव्यापी विभाजन र तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्
6: अब खेल र खेलाड़ीका प्रसंग जापानमा जारी 20औं एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले विजय यात्रा शुरूआत गरेको छ समूह बी को खेलमा नेपालले थाइल्याण्डलाई 46-43 सेटले पराजित गरेको हो नेपाली पुरूष कबड्डी टीमले लगातार तेस्रो पराजय बेहोरेको छ समूह बी को लीग खेलमा नेपाल मंगलबारै 2 खेलमा पराजित भइसकेको छ
5: अब विचार विश्लेषणको पालो भोटेकोशी बाढ़ी त्रिशुली सभ्यताकै सत्यानाश शीर्षकमा राजन कुइकेल लेख्छन् बरफ चट्टान र हिमनदी मिसिएर झरेको ठूलो हिस्साले केही समय थुनिएको लेन्दे खोलाको बहाव फुट्यो र भोटेकोशीमा थपियो बरफ चट्टान माटो पानी तथा ठूलो परिमाणको गेग्र्यान बोकेर तीव्र गतिमा हुइकिएको भोटेकोशी त्रिशुली नदीमा मिसिदा महाप्रलयको रूप धारण गरिसकेको थियो सड़क भत्किनु भनेको राज्यको नशामा चोट लाग्नु हो सड़कलाई हामी प्राय पूर्वाधार भनेर मात्रै बुझ्छौं तर सड़कको अर्थ त्यसभन्दा धेरै ठूलो छ सड़कले किसानलाई बजारमा पुर्याउँछ बिरामीलाई अस्पताल बालबालिकालाई विद्यालय पुर्याउँछ व्यापारीलाई सीमासम्म पुर्याउँछ सरकारलाई नागरिकसम्म पुर्याउँछ राहतलाई विपद क्षेत्रमा पुर्याउँछ
6: त्यसैगरी आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रविधिको पर्खाईमा प्रशासन शीर्षकमा रामप्रसाद घिमिरेले लेख्नु भएको छ अबको युग अटोमेशन र एआईको हुनेछ अबको पुस्ता यति धेरै गतिमान हुनेछ कि त्यसले कुनै कुरामा पनि धैर्यता राख्न सक्दैन त्यसैले कर्मचारीले पनि काम गर्ने तरिकाहरू परिवर्तन गर्नुपर्दछ धेरै काम कम्प्युटर र रोबोटबाट सम्पादन गर्नुपर्दछ कर्मचारीको अनिवार्य रूपमा रेस्किलिङ एण्ड अप स्किलिङ गर्नुपर्दछ कर्मचारीहरूले क्रिएटिभ एण्ड इमोशनल इंगेजमेन्टमा जोड़ दिनुपर्छ अबको सेवा प्रवाहको तरिकालाई नयाँ ढंगले परिभाषित गर्नु जरूरी छ क्रिएटिभ थिंकिङ प्रोब्लम सल्भिङ एण्ड ह्युमन कनेक्शन जस्ता विषय पाठ्यक्रममा समावेश गरिनुपर्छ सरकारी निकायहरूको पुनर्संरचना गरेर हरेक निकायमा सूचना प्रविधि सम्बन्धी शाखा महाशाखा थप गरी सोही बमोजिमको स्थापना गर्न अब विलम्ब गर्नु हुँदैन अन्नपूर्ण पोस्टमा छापिएको छ
5: हवस् त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

आदर श्रोता नमस्कार। आजको नेपाली बहसमा खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्मका धेरै माध्यमहरूबाट पनि नेपाली बहसलाई यतिखेर सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट यतिखेर प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ भने फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी आइरहेका छौं र युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष प्रसारण यतिखेर भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको आजको श्रृंखलामा हामी प्रधानमन्त्री नियोग प्रस्थान गरिसके पछाडि अब जलवायु परिवर्तनका मुद्दामा प्रधानमन्त्रीले कसरी संयुक्त राष्ट्र संघको महासभामा ड्रिल गर्नुहुन्छ, नेपालको उपस्थिति कस्तो रहन्छ, आजको महत्वपूर्ण विषयलाई पनि हामी आज उठान गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहसमा नेकपा एमाले भित्र ओली राज हावी भएको छ। एमालेमा केपी शर्मा ओलीले शंकर पोखरेललाई बैठकै सञ्चालन गर्न दिएका छैनन् र मोबाइल पनि कार्यक्रममा स्विच अफ गर्न भनिएको छ र जसरी पनि एमालेको नेतृत्व आफै हत्याउने दाउमा हिदिखर केपी शर्मा ओली नै छन्। अध्यक्ष उहाँ नै हुनुहुन्छ तर पार्टी पंक्तिमा चाहिँ जुन किसिमको निराशा र आक्रोश छ त्यसलाई पनि नजरअन्दाज गर्दै केपी शर्मा ओली आफै अगाडि बढ्ने एउटा प्रयत्नमा हुनुहुन्छ। तर केपी शर्मा ओलीले अब एमालेलाई मिलाएर लैजान सक्नुहुन्छ त? आजको बहसको मुख्य केन्द्रबिन्दुमा यो पनि रहेको छ। आज नेपाली कंग्रेसले पालिकामा अधिवेशन गरिरहेको छ। नेपाली कंग्रेसको नेतृत्व गगन कुमार थापाले लिइसके पछाडि एक किसिमको उल्लासको वातावरण पनि छ र कंग्रेसलाई एक ढिक्का बनाएर लैजाने गरी निकै प्रयत्न गरिरहनु भएको छ यतिखेर गगन कुमार थापाले। आदरणीय श्रोता, शुक्रबारदेखि भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनीमा पहिरो बाढ़ी र डुबानको जोखिम छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै नेपालतर्फ सर्ने सम्भावना देखिएपछि मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन पनि आग्रह गरेको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार एकेमणि न्यौपानेले हिजो संसदमा जुन कुरा उठाउनु भएको छ त्यसको विषयमा पनि बहस र चर्चा यतिखेर व्यापक रूपमा भइरहेको छ। यतिखेर अख्तियारले पासपोर्ट ठेक्कामा 10 अरब रूपियाँ भ्रष्टाचार भएको दावी गरेर मुद्दा चलाए पनि सर्वोच्च अदालतले अर्कै मुद्दामा उक्त ठेक्का कानून सम्मत रहेको भनी फैसला गरेको कुरा यतिखेर व्यापक रूपमा आएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ र नेपालको पछिल्लो राजनीतिक अवस्थामा नयाँ राजनैतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी जसरी उदाएको छ यसले देशको गरिमालाई अगाडि राख्न सक्छ त? देशको गरिमा सुशासन समृद्धिलाई अगाडि ल्याउन सक्छ त? जनताहरूको निराशा आशासित हुन सक्छन् त? आजको बसमा हामी कुराकानी गर्दैछौ। रेशमलाल चौधरीले न्यायको अनुभूति भएको बताएका छन्। यतिखेर आदरणीय श्रोता, हिजो मात्र सर्वोच्चले जुन किसिमको फैसला गरेको छ यो विषयमा पनि आजको बसमा हामी चर्चा गर्छौ र पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षाको नाममा कार्यकर्तालाई विभाजित गरेको विषय पनि आज आएको छ। आदरणीय श्रोता, यस विषयमा पनि हामी बहस र चर्चा गर्छौ। जेएनजी विद्रोहपछि जुन किसिमको विषय यतिखेर बाहिर आएको छ त्यो विषयमा पनि आज हामी देशलाई कसरी समुन्नतितर्फ लैजान सकिन्छ, सुशासनतर्फ लैजान सकिन्छ, यस विषयमा छलफल बहस भएको छ कि छैन यस विषयमा कुरा गर्दैछौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एकेमणि न्यौपाने र एमाले सांसद गुरू बराल बीच प्रतिनिधि सभाको बैठकमा चर्काचर्की परेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले अराजक स्वतन्त्र न्यायपालिका सह्य नहुने भन्दै न्यायपालिका पुनर्संरचना आजको आवश्यकता भएको बताइरहेका थिए। यतिखेर तपाईँलाई थाहा छ, जनयुद्धका मुद्दा आजसम्म अड्काएर राख्ने न्यायपालिकाले यी मुद्दाहरू सक्नुपर्छ भन्नु न्यायपालिका माथिको हस्तक्षेप हुन्छ भन्दै उनले प्रश्न गरेका छन्। आदरणीय श्रोता, न्यौपानेले यो अभिव्यक्तिप्रति एमालेका सांसद बरालले नियम आपत्ति जनाएका थिए। उनले अभिव्यक्ति रेकर्डबाट हटाउन समेत माग गरेको विषय आजको बसमा हामी उठाउँदैछौ र नेपाली बसमा छोटो विश्राम लिन्छौ। विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: account open. Activate any karobar. Sachile sanga. Busy life easy, but now they hurry din. Global Smart Plus Life ko pesma banking.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाई कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईको साथमा छौ कृषि विकास बैंक लिमिटेड
4: हर विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट यतिखेर हाम्रो ब्रिजमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार यज्ञमणि न्यौपानी प्रत्यक्ष सम्पर्कमा जोड़िरहनु भएको छ यज्ञमणिजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
6: धन्यवाद
5: के छ अहिलेको अवस्था राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था सरकार सत्ता प्रधानमन्त्री नियोग प्रस्थान गर्नु भएको छ संयुक्त राष्ट्र संघको सभामा नेपालको उपस्थिति कस्तो रहन्छ तयारी कस्तो छ मान्यज्यू
6: ठिक छ अब जे गर्नुपर्ने हो जे आवश्यकता हो राष्ट्रको संसारको जे आवश्यकता हो त्यतैतर्फ नेपालले पनि आफ्नो गति लिइराखेका छन्
5: भरपूर तयारी गरेर जानु भएको छ होइन प्रधानमन्त्री संयुक्त राष्ट्रसंघमा बोल्नलाई
6: चाहिँ आवश्यकता अनुसारको तयारी छ
5: अब हिजो संसदको दृश्य हेर्दाखेरि चर्का चर्की नै पर्यो नेकपा एमालेका सांसद गुरु बराल र तपाईँको यो के भएको हो तपाईँ चाहिँ अहिले न्यायपालिकामाथि अलिक बढी नै खनिनु भएको छ भन्ने आइरहेछ किन हो मान्यज्यू
6: न्यायपालिकामाथि खनिएको होइन न्यायपालिकालाई जोगाउ न्यायपालिका बचाउ न्यायपालिकाको चाहिँ स्वतन्त्रता कायम गरौं न्यायपालिका सक्षम बनाऊ न्यायपालिका भरपर्दो बनाऊ न्यायपालिका विश्वसनीय बनाऊ न्याय सम्पादन गर्न चाहिँ सबै नागरिकको पहुँचमा हुने गरी न्यायालय बनाऊ भन्ने सन्दर्भमा बहस गर्ने फल त फेरि न्यायालय नै हो नि
5: तर चाहिँ अब तपाईँले चाहिँ अराजक स्वतन्त्र न्यायपालिका सह्य नहुने भनिसके पछाडि उहाँले नियम आपत्ति जनाउनु भएको हो यो अराजक भन्ने शब्द चाहिँ किन प्रस्तुत गर्नुभयो त्यहाँ तपाईँले
6: अराजक चाहिँदैन नि त चाहिने भनेको त संयम न्यायिक चाहिन्छ
5: अराजक भएको छ अहिले न्यायपालिका त्यसो भए
6: होइन मैले त्यतातर्फ जान्न हेर्नुहोस् संसदमा कतिपय चिज के हुन्छ भने हामीले मिडियामा बोलेका विषयहरू संसदमा बोलिँदैनन् कतिपय संसदमा बोलेका कुराहरूलाई हामीले मिडियामा बोल्दैनौ अदालतको विषयलाई बडा गम्भीरतापूर्वक हामीले हेर्नुपर्छ तर यसको अर्थ अदालतको विषय अदालत आलोचनाभन्दा बाहिर हुँदैन तर अदालतको आलोचना गर्दा अदालतको सार्वभौमिकता अदालतको स्वतन्त्रता चाहिँ बढाउने कि घटाउने भन्ने कुरा हो. बढाउने गरिकन हामीले बोल्नु पर्छ तर त्यसको चाहिँ पुनर्संरचनाकै विषय मैले उठान गरेका हो. त्यसैले पुनर्संरचनाभित्र त धेरै चिजहरू पर्दछन्, त्यो फेरि मेरो नयाँ आवाज होइन. हेर्नुहोस्
5: होइन, सात सालदेखि अहिलेसम्म, सात सालको क्रान्तिबाट आजसम्म चाहिँ न्यायपालिका जस्ताको तस्तै छ भन्नु भएको छ नि त तपाईँले, त रिफर्म भएको छैन न्यायपालिका? संविधानको धारा 105 अदालतले गरेका फैसलाका सन्दर्भमा पनि प्रश्न त उठाउन सकिन्छ होइन. यो चाहिँ न्यायपालिका पुनर्संरचनाको विषय, न्यायाधीशहरूको व्यक्तिगत विषय, संसदको विषय त हुन्छ भनेर यहाँले ठोकुवा नै गर्नु भएको छ. तर यसरी अब न्यायपालिका हल्का टिप्पणी गर्दाखेरि चाहिँ यसले समस्या निम्त्याउँदैन भोलि?
6: हल्का कहाँनेरि हो मलाई बताउनु न, हल्का भने कहाँनेरि हो?
5: अब संसदमा न्यायपालिकामाथि बारम्बार तपाईँको प्रश्न किन आइरहेको छ भन्ने त सबै कन्फ्युजन भएको छ.
6: कहाँ उठाउनु पर्ने? हेर्नुहोस्, एउटा कुरा के हुन्छ भने जहाँ उठाउनु पर्ने विषय हुन् त्यहाँ उठाइएन भने बिग्रन्छ. न्यायपालिका पुनर्संरचना गर्ने, यो देशको भाग्य भविष्य परिवर्तन गर्ने सबै जिम्माको सन्दर्भमा उठाउने ठाउँ चाहिँ त्यही संसद हो. हेर्नुहोस्, भोलि यज्ञमणि नेउपानेलाई अन्याय पर्ला, त्यतिखेर जाने ठाउँ न्यायालय होइन, अन्तिम आशाको केन्द्र न्यायपालिका होइन. अनि त्यो चिज हामीले बताउन सक्यौन, त्यसलाई पुनर्स्थापित गर्न सक्यौन, त्यसलाई स्वतन्त्र बनाउन सक्यौन, त्यसलाई निर्भीक बनाउन सक्यौन, त्यसलाई सक्षम बनाउन सकिएन भने त अनि फेरि लोकतन्त्र कहाँबाट छ? लोकतन्त्रको संरक्षणका लागि मैले भनिरहेको छु.
5: होइन, जनयुद्धका मुद्दा आजसम्म अड्काएर राख्ने न्यायपालिकाले यी मुद्दाहरू सक्नुपर्छ भन्नुभयो नि त. जनयुद्धका मुद्दामा त किन, भाद्र 23 र 24 का मुद्दा पनि त हेर्नु पर्यो नि त होइन? अब
6: मैले त्यो पनि भनेको छु, सबै हेर्नु पर्यो, यो र ऊ भन्ने होइन. मुद्दा जति अदालतको काम मुद्दा हेर्ने हो, फैसला गर्नुपर्छ, न्याय दिनुपर्छ, छिटो छरिटो न्याय हुनुपर्छ, गरिबले न्याय पाउनुपर्छ, निमुखाले न्याय पाउनुपर्छ, अशिक्षितले न्याय पाउनुपर्छ, पहुँच नहुनेले न्याय पाउनुपर्छ भन्ने सन्दर्भमा छलफल भएका विषय हो नि.
5: अब गुरु बरालजीले किन नियम आपत्ति गर्नुभयो त्यसो भए, रेकर्डबाट हटाउन भन्नुभयो नि त तपाईँले बोलेको कुरा?
6: त्यो फेरि उहाँको पनि आफ्नो अधिकार हो.
5: त्यो हटाउँदा पनि ठिक छ त्यसो भए?
6: होइन, हटाउने विषय त फेरि सभामुखले गर्ने निर्णय हो नि त.
5: आफूले बोलेको कुरा चाहिँ ठिक छ भन्ने त लाग्यो होला नि त तपाईँलाई, किन हटाउनु पर्यो संसद?
6: मैले जुन जुन चिजहरू बोलेको छु, मैले संयमता प्रयोग गरेर, नेपालको इतिहास हेरेर, संसारमा परिवर्तनका सन्दर्भमा, न्यायालयलाई रिफर्मका सन्दर्भमा भएका विभिन्न अवस्थाहरू हेरेरै बोल्यो.
5: सिंहदरबार फेरियो, संविधान फेरियो, सरकार फेरियो होइन, तर न्यायालय चाहिँ जस्ताको तस्तै रह्यो होइन, इतिहासमै
6: रह्यो. त हेर्नुहोस्, हामीले
5: तपाईँ आइसकेपछि न्यायालयमा त क्रम भङ्गदा त भयो नि त, पुरा न्यायाधीश नयाँ आउनुभयो होइन.
6: व्यक्तिमा नजानुहोस्, एउटा फैसलामा नजानुहोस् होइन, समग्रतामा हेर्ने हो हामीले. एउटा व्यक्ति, एउटा फैसला, एउटा आदेश, एउटा व्यक्तिका लागि न्याय अन्यायमा हामीले हेरियो भने फेरि के हुन्छ भने व्यक्तिवादी चरित्र बोकेको हुन्छ के. हामीले त संस्थावादी चरित्र बोक्नुपर्छ. संस्थावादी चरित्रमा यी चिजहरू त हामीले विचार गर्नै पर्छ.
5: काण्डै काण्डमा जेलिएका अपराधी भ्रष्टाचारीलाई किन नसमात्या भने कसलाई भन्न खोज्नुभयो?
6: राज्यलाई
5: होइन, कसलाई समात्नु पर्यो? काण्डै काण्डमा जेलिएको को छ? अख्तियारले त अनुसन्धान गर्ला नि त, त्यसको विषयमा त धेरै छन्.
6: होइन, सुन्नुहोस्, काण्डै काण्डमा को छ भन्दा हामी नै हो नि त. हिजो काण्डै काण्डमा जेलिएका छन् भनेर हामीले चाहिँ 20 काण्डको नाम हामीले भने होइन, अनि हामीले चाहिँ रवि लामिछानेज्यू गृहमन्त्री हुँदाखेरि हामीले काण्डै काण्डहरूको छानबिन शुरू गरे होइन. ती काण्डहरू आज कहाँ छन्? कै काण्डहरू? तिनीहरूको फाइल खोल्नु परेन, अनि फाइल खोलेर मात्रै हुँदैन, खोल्नु मैले भनेको छु, फाइल खोल्नु मात्रै ठुलो कुरो होइन, त्यो समाचार भन्ने कुरो होला, तर त्यसमा संलग्नहरूको गन्तव्य भनेको हेर्नुहोस् जेल हो. त्यो विषय बोल्यो.
5: अब न्यायपालिकाको पुनर्संरचना गर्नलाई चाहिँ कार्यदलै गठन गर्नु पर्यो भने चाहिँ कस्तो खालको कार्यदलको कल्पना गर्नुभएको? कस्तो खालको
6: न्यायालय कसरी पुनर्संरचना? यज्ञमणिले एउटा कुरा भन्ला, अर्कोले अर्को भन्ला, अर्कोले अर्को भन्ला, सबै व्यक्तिका कुराले त भएन. एउटा कार्यदल गठन गर्यो भने त त्यसले चाहिँ कस्तो न्यायालय चाहिन्छ, कस्तो न्यायपालिका चाहिन्छ, के परिवर्तन गर्नुपर्ने अवस्था छ भन्ने कुरा त हेर्छ नि त.
5: कार्यदल चाहिँ कस्तो खालको कार्यदलको कल्पना गर्नुभएको? कसको नेतृत्वमा बनाउने?
6: नेतृत्व र चाहिँ तपाईँको संसदले जान्ला सरकारले जान्न छ होइन तर विज्ञहरूको कार्यदल हुनुपर्छ संसदभित्रका मान्छेहरू पनि जोडिनु पर्यो अदालतभित्रका मान्छेहरू पनि जोडिन सक्छन् कानून जान्ने मान्छेहरू पनि जोडिन सक्छन् अदालतबाट प्रभावित चाहिँहरूले कसरी अदालत नयाँ चाहिँ परिष्कृत र समय सापेक्ष हुन्छ भन्ने बहस गर्नेहरू जोडिन सक्छन् संविधानविदहरू जोडिन सक्छन् अन्तर्राष्ट्रिय कानूनका ज्ञाताहरूलाई जोडेर गर्न सकिन्छ यो ऊ भन्दा पनि हेर्नुहोस् हामीलाई चाहिने भनेको होइन कालो चाहिने कि सेतो बिरालो भन्ने होइन मुसा मार्ने खालको बिरालो चाहिने
5: एउटा गजबको कुरा उठाउनु भएको छ तपाईँले चाहिँ हिजो न्याय परिषद 2073 दफा 29(3)को रहेको न्यायाधीशको सम्पत्ति गोप्य रहने व्यवस्था खारेज गरियोस् तर यो न्यायाधीशको सम्पत्ति चाहिँ गोप्य रहने भए पनि न्याय परिषदलाई बुझाउने न्याय परिषदले चाहिँ हालताल गर्ने सार्वजनिकै नहुने यो खेलोमेलो चाहिँ तत्कालै यसलाई कार्यान्वयनमा ल्याउन सकिँदैन
6: त्यही त भने नि मैले त्यो एउटा चाहिँ व्यवस्था के छ नि गोप्य रहने भन्ने छ
5: पारदर्शी हुनु पर्यो नि त न्यायाधीशको सम्पत्ति पनि होइन
6: अनि त्यही त अनि हामी जस्ता नै कानून प्रणाली भएका मुलुकले गोप्य राख्छन् कि के गर्छन् त भनेर हेर्ने हो भने ऊ त्यहाँ भारतमा हेर्नुहोस् अहिले तपाईँ त्यहाँ बस्दा बस्दै वेबसाइट खोलेर हेर्नुहोस् सर्वोच्चको भारतको सर्वोच्च अदालतको वेबसाइटमा हरेक न्यायाधीशको सम्पत्ति कति छ त्यही सार्वजनिक भएको छ
5: अनि
6: अनि हामीले चाहिँ गोप्य राखेर गर्या के किनभने कम्तीमा सबै हामी कानूनको दृष्टिले समान बसौँ न भने हो क्यो
5: होइन यो सम्पत्ति सार्वजनिक गर्नुपर्छ यो किनभने अब राष्ट्रको एउटा पद बहाल गरिसकेको राजकीय पद बहाल गरिसकेको सार्वजनिक व्यक्तिले होइन राष्ट्र सेवकले चाहिँ भोलि सम्पत्ति सार्वजनिक गर्न किन हिचकिचाउनु पर्ने यो त सजिलै तरिकाले बहस गर्न सकिन्छ नि त होइन यसमा
6: होइन खेमजी कुरा के हो थाहा छ म स्पष्ट आज पनि भनिदिन्छु नेपाली नागरिकहरूले सुन्ने बुझ्ने थाहा पाउने भाषामा भन्छु हामीले यो देशलाई परिवर्तन गर्ने हो भने कार्यपालिका व्यवस्थापिका मात्रै परिवर्तन गर्ने होइन न्यायपालिका पनि परिवर्तन गर्नुपर्छ यो कुराको बहस कसै न कसैले सुरु गर्नु पर्थ्यो मैले संसदको चाहिँ तपाईँको चाहिँ टेबुलमा उठेर आफ्नो कुराहरू राखेको छु 3 करोड नेपाली नागरिकको हित हुने किसिमको न्यायालय बनाऊ भन्ने मेरो इच्छा र अभिलाषा हो मेरो इच्छा र अभिलाषा भनेको मेरा लागि होइन त्यसैले आज सिङ्गो मुलुक एक ठाउँमा बसेर यी कुराको सन्दर्भमा एउटा न एउटा चाहिँ निष्कर्षमा नपुगे समय सापेक्ष न्यायपालिकाको कल्पना हुँदैन है भन्ने मेरो बुझाइ
5: हो होइन तपाईँले कुरा पनि उठाउनु भएको छ तपाईँकै पार्टी चाहिँ अहिले 2 तिहाई नजिकको बहुमतमा सत्तासीन पनि छ सरकारमा पनि छ तपाईँले भनेको कुरा चाहिँ सुनिएलान् कार्यान्वयनमा आउलान् बहस होला छलफल होला
6: होइन छलफल हुनुपर्छ बहस हुनुपर्छ यो विषयको विचार विमर्श सुरु हुनुपर्छ र एउटा निष्कर्षमा पुग्नुपर्छ
5: अहिले न्यायपालिकामा चाहिँ अलिकति के रिफर्म भएको छ कि आशासित कामहरू पनि भएका छन् हिजोका हरिकृष्ण कार्कीका प्रतिवेदनहरूदेखि लिएर आजसम्म आइपुग्दाखेरि चाहिँ यो कार्यान्वयनको चरणमा छन् कि छैनन् किनभने तपाईँ त कानूनको जानकार पनि हो न्यायपालिकासँग नजिक पनि हुनुहुन्छ
6: हिजै संसदमा भनेकै छु 29 किसिमका बिचौलिया छन् भनेर हरिकृष्ण कार्कीले प्रतिवेदन दिए होइन बिचौलिया आज कहाँ छन् यो कसले हेर्ने मैले प्रश्न गरेका छु
5: वरिष्ठ अधिवक्ताले त भन्नुभएको छ त न्यायपालिकामा खुलम खुला घुस आदान प्रदान हुन्छ भनेर शम्भु थापाले बोलेको कुरा रेकर्डमै छ नि होइन
6: सबैले बोलेर त अब त्यो बोल्न सबैले बोले तर त्यो सबै कुराको चाहिँ रिफर्म गर्ने कारवाही गर्ने सजाय गर्ने बनाउने काम चाहिँ कहाँबाट गर्ने हो भन्दा त आखिर सार्वभौम संसदले कानून बनाएर हुन्छ कि के गरेर हुन्छ गर्ने होइन अनि आवाज छलफल कहाँ उठ्नुपर्ने हो संसदमा होइन त्यसैले मैले संसदमा उठा जानी बुझिकन उठाएको कुरा हो हेर्नुहोस् लहरमा होइन
5: तर धेरैले चाहिँ यो कुरालाई राम्रोसँग पचाएका छैनन् नि त फेरि
6: ए बाप कसलाई पच्छ कसलाई पच्दैन राष्ट्रिय स्वतन्त्र पार्टी नै हिजो पच्या थिएन 2 तिहाईको नजिकै नागरिकहरूले चाहिँ यो होइन भन्दै थिए हिजो 21 सिट आउँदैखेरि यो चाहिँ बतास मात्रै हो भन्दै थिए भन्नेका कुरा छोडिदिनु गर्नेका कुरा हो मेरो एउटा बुझाइ छ हेर्नुहोस् यज्ञमणि नेउपाने संसद भएको आज 6 महिना भयो नि अब 4.5 वर्ष मात्रै छ उसको कार्यकाल म संसद हुन्जेल संसदको भूमिका मैले राम्रो गरेँ कि गरिन यो त इतिहासले हेर्छ नि अनि म एउटा वकिल हुने, भोलि संसद सकेर बाहिर आइसकेपछि न्यायालय पुनर्संरचना भएन, न्यायालय पुनर्संरचना गर्नु पर्थ्यो भनेर मैले भोलि तपाईँहरूसँग आएर मिडियामा बोल्दै हिँडे, अनि म संसद हुँदा चुइँको बोलिनँ भने भन्छन् के नेपाली नागरिकले? ठाउँमा बोल्नु पर्ला नि, कुरा त ठाउँमा गर्नु पर्ला नि, समयमै गर्नु पर्ला नि। मैले त 4.5 वर्ष अगाडि नै राज्यलाई साक्षी राखेर सिंहदरबार भित्र बसेर चाहिँ प्रतिनिधि सभाको चाहिँ आवाज चाहिँ रोस्टरमा आवाज उठाएको छु नि। मलाई आज बिहान उठ्छ न्यायालय अर्कै चाहियो भने होइन नि, तर कम्तीमा मेरो कार्यकाल अब 4.5 वर्ष छ नि, त्यो 3 जेलमा न्यायपालिका त बनाइसकौँ भन्ने हो नि। हुँदैन, सकिँदैन, गरिँदैन, एक्लै यज्ञ मैले भनेको ठिक होइन, यो गलत हो भन्ने हो भने त मैले भन्न के छ र? अब म गलत रहेछु भनौँला, म बृहस्पति भए भनौँला।
5: हस् के मेडीजी, यहाँको महत्वपूर्ण समय सुझावका लागि धेरै धेरै धन्यवाद, गो अहेड, नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकारी गेमडी नेउपाने आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
7: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
2: आईएमई गरौ,
3: आईएमई गरौ, आईएमई गरौ।
4: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
5: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
6: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
5: हामीले राजा च्याउ त्यसै भनेको हो र।
7: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
8: यो नेपाली रेडियो नेटवर्क,
9: हरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ, ग्लोबल आईबी बैंक, सबैका लागि बैंक,
10: दिस होम इन्टरनेट।
11: यतिकै हाम्रो बीचमा नेकपा एमालेका नेता राजेन्द्र गौतम हुनुहुन्छ। राजेन्द्रजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
12: धन्यवाद, धन्यवाद।
11: नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेको छ, अध्यक्षज्यूले नै सञ्चालन गरिरहनु भएको छ बैठक। मोबाइल चाहिँ स्विच अफ गर्नुहुन्छ कि भित्र बाहिरै मोबाइल बुझाएर जानुपर्छ, भित्र चाहिँ प्रवेश गर्नुपर्छ?
12: अब यो चाहिँ यो प्रोपोगन्डाका लागि तपाईँको प्रश्न हो यो?
11: होइन, प्रोपोगन्डा होइन, रियालिटी हो यो। अहिले तपाईँहरूको बाध्यता छ।
12: पहिले त तपाईँले यो प्रश्न गर्नुभन्दा पहिले नेकपा एमालेको महाधिवेशनबाट पारित भएको विधानको धारा 18 को कको 4 को ध्यान आकर्षण गर्न चाहन्छु कि अध्यक्षका क्षेत्र अधिकार र महासचिवका क्षेत्र अधिकारहरूको बारेमा।
11: महासचिवलाई विधान रटाउनु पर्यो क्या? अब त्यसो भए हामीलाई नरटाउनु,
12: स्पष्ट व्यवस्था गरेका छ। हामी बाहिरी हल्ला भन्दा पनि विधानको औपचारिक व्यवस्थाबाट पार्टी सञ्चालन हुन्छ भन्ने कुरा तपाईँलाई मैले गम्भीरतापूर्वक ध्यान गर्छु।
11: अनि त्यो महासचिवलाई थाहा छैन विधानको त्यो बुदा चाहिँ? महासचिवलाई थाहा छैन?
12: महासचिवलाई थाहा छ र त महासचिवले पनि त्यसलाई स्वीकार गरेर आरामले चाहिँ त्यो चाहिँ दृश्यालोकन गरेर हेर्नुभयो त, बस्नुभयो त।
11: मोबाइल स्विच अफ गरेर चाहिँ कसलाई जिम्मा लाउनुहुन्छ बाहिर?
12: मोबाइल स्विच अफ गर्नु पर्दैन। मोबाइल त सामान्य बिहा वर्तमानमा जाँदा पनि ठुलो होलमा जाने गरिन्छ, तर मोबाइल स्विच अफ गर्नु भन्ने कुनै निर्देशन छैन। हाम्रो आफ्ना हातमा मोबाइलहरू आफ्नै छन्। हजुर,
11: होइन, घन्टी बजेपछि त उठ्नुपर्छ होला नि त, स्ट्यान्ड अप आउँछ होला नि त अध्यक्षज्यूबाट?
12: होइन, त्यस्तो छैन, त्यो गलत कुरा हो। घन्टी बजे पनि उठ्नु पर्दैन। कमिटिको बैठक सञ्चालनका आफ्ना केही प्रोसिडियरहरू, केही नियमहरू, केही आचार संहिताहरू हुन्छन्। त्यो आचार संहिता, प्रोसिडियर र नियमहरूलाई पालना गरेर सबै केन्द्रीय कमिटिका सदस्यहरू आफ्नो विचार राख्न, आफ्नो मत जाहेर गर्नका निम्ति साथीहरूका कुराहरू सुनेर बडा सजगतापूर्वक बैठकमा बसेका छन् र बसिरहेका छन्।
11: शंकर पोखरेलजीको नेतृत्वमा चाहिँ सुझाव संकलन समिति बन्यो, रामबहादुर थापा बादल संयोजक बन्नुभयो। पहिला शंकरजीले एउटा लेख्नुभयो प्रतिवेदन, त्यसपछि रामबहादुर थापा बादलले अर्को प्रतिवेदन लेख्नुभयो, अन्तिम आवरमा आएर प्रदीप गिवालीको प्रतिवेदन चाहिँ पारित हुने चरणमा पुग्यो भनेपछि यो के भएको यस्तो?
12: प्रदीप गिवाली न कार्यदलको सदस्य हो, न उहाँको त्यहाँ चाहिँ उपस्थिति काहीँ पनि देखिँदैन, त्यो तपाईँहरूको मिडियामा देखिने कुरा हो। मूल कुरो के हो भने, कार्यदलले आफ्नो काम सम्पन्न गरेपछि कार्यदलको बैठकले प्रतिवेदनको फाइनल ड्राफ्ट गर्नका निम्ति आफ्नो संयोजक बादलजी र सदस्य सचिव शंकरजीलाई त्यसको जिम्मेवारी दियो। बादलजीले शंकरजीलाई लेख्न भनेर भन्नुभयो, शंकरजीले सदस्य सचिवको हैसियतले एउटा प्रतिवेदन तयार गर्नुभयो। व्यक्तिले सरसर तयार गरेको ड्राफ्टमा संयोजकका केही चाहिँ असहमति रहेर संयोजकले आफ्नो पनि के अरे ड्राफ्ट तयार गर्नुभयो भने स्वत ड्राफ्ट दुईटा भए। दुईटा ड्राफ्ट भइसकेपछि समितिमा छलफल भयो, छलफल पछि यी दुईटै आएका सुझावहरूलाई ध्यानमा राखेर यी दुईटै ड्राफ्टलाई मिलाएर एउटा साझा दस्तावेज तयार गर्नका निम्ति पार्टीका वरिष्ठ उपाध्यक्ष संयोजक, अर्का उपाध्यक्ष विष्णु पौडेल र सदस्य सचिव शंकर पोखरेललाई जिम्मा दिएपछि तेस्रो प्रस्ताव आयो। त स्वाभाविक हो, तेस्रो प्रस्ताव सचिवालयले सर्वसम्मत पारित गरेर चाहिँ अगाडि बढाइसकेको छ र त्यो सर्वसम्मत पारित भएको प्रस्तावको आधारमा त्यसका महत्वपूर्ण अहिले तत्काल गर्नुपर्ने कामहरूलाई समेटेर अध्यक्षको प्रतिवेदनमा ती समावेश भएर आइसकेपछि यो पार्टीको आन्तरिक बिजनेस हो, यो कुनै बहस सार्वजनिक बहस गरेर पक्ष र विपक्षमा मान्छे जनमत तयार गर्ने कुरा होइन नि त्यो त
11: छैन। तर चाहिँ अब उहाँको फेभरकै उहाँको भनौँ न गुणगान गाएकै अर्थात् उहाँलाई चाहिँ अलिकति प्रशंसा गरेकै प्रतिवेदन आउनुपर्ने स्थिति किन भन्यो एमालेमा भन्यो क्या अध्यक्षज्यूको?
12: प्रशंसा गर्ने प्रतिवेदन नै छैन नि,
11: होइन तलबाट त परिवर्तन चाहिन्छ नेतृत्व भनेर चाहिँ व्यापक सुझाव आएको छ नि त होइन?
12: यस्तो छ, सबभन्दा पहिले त तपाईँले गत जेठ 4, 8, 9 र 10 गते बसेको केन्द्रीय सचिवालयको बैठक र बैठकले कार्यदल गठन गर्ने र कार्यदललाई दिएको टीओआर हेर्नु पर्यो। त्यो टीओआर पार्टीबाट जारी गरेको अपानीमा प्रश्न छ, त त्यो टीओआरमा कसलाई हटाउने र कसलाई राख्ने भन्ने टीओआर थिएन। त्यो टीओआरको सार भनेको चाहिँ पार्टी पुनर्गठन भनेपछि पुनर्गठनको कुरा त एउटा विहङ्गम विषय हो, पुनर्गठनलाई सत्ता लेनदेनको विषय बनाउने भनेर चाहिँ हाम्रो छलफल पनि थिएन र टिआर पनि थिएन। तपाईँलाई मैले यसमा अलिकति गम्भीरतापूर्वक कतै प्रति टिल नभइकन गम्भीरतापूर्वक तपाईँलाई म के ध्यान राखौँ भन्दाखेरि पुनर्गठन भनेपछि पार्टीको पुनर्गठन भनेपछि कुनै पनि दलले आफ्नो संगठनात्मक संरचना, त्यसको नेतृत्व प्रणाली, त्यसको कार्यशैली, त्यसको कार्यपद्धति, त्यसको वैचारिक दिशा, त्यसको नीति र जनसम्बन्धहरूलाई पुनर्व्यवस्थित गर्ने चाहिँ प्रक्रिया हो यो पुनर्गठन भनेको। यो पुनर्गठनको अन्तरीय आत्मसमीक्षा हो, शक्ति सम्बन्धहरूको पुनर्सन्तुलन हो, वैचारिक पुनर्जागरण हो, संगठनात्मक पुनर्जीवन गर्नका निम्ति कस्ता कस्ता कार्यक्रमहरू ल्याउन जरुरी छ भनेर कार्यदलले सुस्पष्ट आफ्नो केन्द्रीय कार्ययोजनासहित लिएर आउनु भनेको हो। त्यसभित्र चाहिँ अब पुनर्गठनभित्र धेरै चिजहरू पर्छन्, तपाईँले उठाउनु भएको कुरा पनि जस्तो चाहिँ पुनर्गठन संगठनात्मक क्षेत्रको पुनर्गठनको कुरा हुन्छ, त्यसभित्र चाहिँ केन्द्रदेखि वडा तहसम्म पुनर्गठन गर्ने जिम्मेवारी अधिकारको पुनर्बाँटफाँट गर्ने र पार्टीको सुदृढीकरण गर्ने, शुद्धिकरण गर्ने, पुनर्जागरण गर्ने, पुनर्गठन गर्ने, रूपान्तरण गर्ने हुन्छ। नेतृत्वको पुनर्गठन पनि हुन्छ तलदेखि माथिसम्म, त्यसमा नेतृत्व चयनको प्रक्रियामा व्यापक सुधार गर्ने, नयाँ नेतृत्वको अवस्था के छ त्यसलाई हेर्ने, त्यसमा अर्को वैचारिक पुनर्गठनको कुरा पनि हुन्छ, विचारको तहमा, नीतिको तहमा कार्यक्रमको पुनर्गठनको कुराहरू हुन्छ, नाराको समयानुकूल समीक्षाको कुरा हुन्छ, पुनर्व्याख्याको कुरा हुन्छ, नयाँ विश्लेषण संश्लेषणको कुरा हुन्छ, नयाँ दृष्टिकोण बनाउने कुरा हुन्छ।
11: हैन एउटा कुरा, अब पार्टी अध्यक्षलाई चाहिँ अलिकति विश्राम दिएर व्यवस्थापन गरेर उहाँको सम्मानजनक बहिर्गमन गराएर वा विदाई गरेर चाहिँ नयाँ ढंगले एमालेलाई लैजानुपर्छ भन्ने मुद्दामा चाहिँ तपाईँहरू किन एक दिक्का हुन सक्नु भएको छैन?
12: अहिले तपाईँले केन्द्रीय कमिटी, तपाईँले यो बाहिर आउँदा हिजो छलफलको ट्रेन हुँदा त्यहाँ व्यक्त भएका विचारहरू हेर्दा पुनर्गठनको शब्दलाई सत्ता परिवर्तन, व्यक्ति परिवर्तन मात्रै पुनर्गठन हो भन्ने त्यसको व्याख्या जसरी चाहिँ गएर बाहिर बनाइएको छ त्यो गलत हो र त्यसले पुनर्गठन पार्टीको विद्यमान संरचना, त्यसको नेतृत्व प्रणाली, विचार र सम्बन्धलाई चाहिँ हामीले विचारसँग जोडेर, नीतिसँग जोडेर त्यसलाई अगाडि बढाउनुपर्छ। संगठनात्मक क्षेत्रमा के समस्या हुन्, वैचारिक क्षेत्रमा के समस्या हुन् र नेतृत्वको चाहिँ औचित्य र आवश्यकताको चाहिँ के परिस्थिति हो भन्ने विषयलाई समेत ध्यानमा राखेर केन्द्रीय कमिटीमा बडा शानदार चाहिँ के अरे बहस भइरहेछ। त्यसै हुनाले यहाँ समस्या कहाँनिर रह्यो भने पुनर्गठन भन्ने विषय चाहिँ एउटा फकत व्यक्ति परिवर्तन गर्ने मात्रै हो भनेर चाहिँ अगाडि बढाउँदाखेरि समस्या भइरहेछ। त्यसैले हाम्रो बुझाइ, पार्टीभित्रका साथीहरूको बुझाइ र मिडियाका साथीहरूको बुझाइमा चाहिँ व्यापक अन्तर्बोध, म चाहिँ तपाईँ मार्फत सम्पूर्ण मिडियाका साथीहरू र सञ्चारकर्मी साथीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि यो पार्टीको सुदृढीकरण, शुद्धिकरण र पुनर्जागरण र पुनर्गठन गर्ने, रूपान्तरण गर्ने कुरा त जरुरी छ भन्ने कुरामा हामी एकमत छौं। त्यो भनेको के हो भने विद्यमान पार्टीको संरचना, त्यसको विचार, त्यसको नेतृत्व प्रणाली, त्यसको संस्कृतिमा पुनर्गठन गरेर सम्बन्धहरूलाई नयाँ आवश्यकता, उद्देश्य र परिस्थिति अनुसार पुनर्व्यवस्थित गर्न पर्दछ। त्यो पुनर्व्यवस्थित गरिएन भने पार्टी चाहिँ चलेको देखिन्छ तर जनमत चाहिँ फर्कन सकिँदैन भन्ने विषयमा पार्टी केन्द्रीय कमिटीमा व्यक्त विचारहरूलाई हेर्दाखेरि साथीहरूको एकमतले पार्टी पुनर्गठनको बहुआयामिकतालाई चाहिँ संकुचन गरेर एउटा व्यक्ति परिवर्तन गरेपछि एमाले खोरिरहेको छ भन्ने जो निष्कर्ष
11: भनेपछि अब केपी शर्मा ओलीको विकल्प छैन, सिधै भन्नुहोस् न, नगुमाएर
12: त्यसपछि विकल्पै विकल्प छन् एमाले,
11: होइन केपी शर्मा ओलीको विकल्प छैन, केपी शर्मा ओलीकै छायामा चाहिँ तपाईँहरू चाहिँ अगाडि बढ्नुहुन्छ, उहाँलाई चाहिँ कसैले पनि औलो उठाउन मिल्दैन एमाले,
12: होइन नेतृत्वको औचित्य र आवश्यकता हुन्छ, हामीले अहिले भन्दै आफ्नो महिना अगाडि अत्याधिक बहुमतका साथ नेतृत्व निर्वाचित गरेर आएका
11: छन्, घुमाएर कुरै नगर्नुहोस् क्या राजेन्द्र गौतमजी, ओलीको विकल्प छैन भन्नुहोस् न,
12: सिधा नेतृत्व बहिर्गमनको नेतृत्व निर्माणको नेतृत्व प्रणालीको पनि त आफ्नो विधि हुन्छ, एउटा प्रक्रिया हुन्छ, एउटा अभ्यास छ, एउटा परम्परा छ, एउटा वैधानिकता छ नि त,
11: योगेश भट्टराईजीले भनिसक्नु भएको छ नि
12: त, त्यसको आधारमा नेतृत्व परिवर्तन हुन्छ
11: भन्दा योगेश भट्टराईजीले त भनिसक्नु भएको छ नि त, अब विकल्प छैन, नेतृत्व परिवर्तनको विकल्पै छैन भन्नु भएको छ क्या योगेशजीले हिजो पनि,
12: होइन कसले के भन्नु भन्दा नि केन्द्रीय कमिटीले, समग्र केन्द्रीय कमिटीले के भन्छ भन्ने हो नि त, केन्द्रीय कमिटीको स्पिड के छ भन्ने हो, केन्द्रीय कमिटीमा छलफल भइरहेछ कसरी भन्ने कुरा हो,
11: भनेपछि अब केन्द्रीय कमिटीले चाहिँ अब एउटा नयाँ रूपरेखामा एमालेलाई अगाडि बढाउँछ होइन,
12: एकदम बिल्कुल,
11: तर ओलीलाई हटाउनु मिल्दैन अध्यक्षबाट,
12: अहिले त विषय नै एजेन्डै छैन त्यहाँभित्र, केन्द्रीय कमिटीमा प्रवेशै पाएको छैन, विधि अभ्यास परम्पराको हिसाबले
11: के गर्ने, अब एजेन्डा कहाँबाट आओस् त, प्रतिवेदनमा फुलबुट्टा भनेर प्रदीप ज्ञवालीजीले पठाइ नै सक्नुभयो होइन, कार्यकर्ताहरूले पठाएका सुझावहरू कहाँ पुगेर केन्द्रीय कमिटीमा,
12: अब त्यो चाहिँ अब कसले बनायो बनाएन कसको के कन्ट्रिब्युसन छ भन्ने कुरा मा तपाईँले जुन पात्रको नाम उचालिरहनु भएको छ मिडियाभित्र,
11: सोध्नुहोस्
12: न उहाँले बनाएको हो कि होइन भने उहाँले भन्नुहोला नि त,
11: हस् राजेन्द्रजी तपाईँहरू एकदम राम्रो तरिकाले चाहिँ एमाललाई अगाडि बढाउनु, समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार,
12: धेरै धेरै धन्यवाद,
11: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता राजेन्द्र गौतम, आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ,
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: यो नेपाली रेडियो नेपाल
3: हरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
5: डिस होम इन्टरनेट यतिखेर हाम्रो बीचमा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरी हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। रेशमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: धन्यवाद।
5: तपाईँ सुखै सुखले भरिएको व्यक्ति भन्ने कि दुखै दुख एकपछि अर्को वज्रवात पर्ने जिन्दगीमा कसरी चाहिँ तपाईँलाई चाहिँ चिन्ने आजको दिनमा? तर न्यायको अनुभूति भयो आज भन्नुभएको छ क्या फेसबुकमा?
6: मलाई तपाईँ जसरी चिन्दा पनि हुन्छ, म दुखै दुखले भरिएको व्यक्ति हुँ भन्दा पनि हुन्छ, किनभने भन्दा पनि हुन्छ सुखै सुखले भरिएको व्यक्ति हुँ भन्दा पनि हुन्छ।
5: एउटा सेलाउन नपाउँदा यता टाल्दा उता च्यातिन्छ, फेरि उता टाल्दा उता च्यातिन्छ, उता टाल्दा उता च्यातिन्छ। अहिले हेर्नुहोस् न, यो माफी दिने सरकारी निर्णय विरुद्धको रिट त खारेज नै भएछ। न्यायको अनुभूति भएको छ आज यो निर्णय सुन्दाखेरि?
6: अब एक किसिमको एउटा तरवाललाई लिएर, खाँटीमाथि झुन्ड्याइएको तरवाललाई लिएर विभिन्न पक्षले जुन सौदाबाजी गर्ने प्रक्रिया थियो त्यसको अन्त्य भएको छ। तर जीवनमा संघर्ष कहिले पनि समाप्त हुन्न। छ्यामजी, म बाख्रा चराएर हलो जोतेर होइन त्यसै बीचमा संघर्ष गर्दै काठमाडौँमा आएर पालेको जागिर खाएर सामान बोकेर मेरा साउजीहरू भिरकुटी मण्डपमा अहिले पनि हुनुहुन्छ, मैले मार्शल आर्ट खेलाउने युनाइटेड एकाडेमी बिगिनर्स बोर्डिङ स्कूल बाग बजारमा अहिले पनि अध्यावधिक छ, रंगशाला नेपाल आर्मीका मेरा त्यहाँनिर मैले मार्शल आर्ट खेलाएका मेरा विद्यार्थीहरू अहिले पनि हुँदै हुनुहुन्छ होइन। अब संघर्ष त संघर्ष नै भयो, अब राजनीति भनेको झन् एकदम फोहोरी खेल रहेछ। राजनीतिक फोहोरी खेलको तपाईँ 2045 सालदेखि मैले अनुभव गर्दै आएको छु राजनीति कतिको फोहोरी खेल हो भनेर होइन। त्यसकारणले गर्दाखेरि त्यो फोहोरी खेलको अन्त्य चाहिँ जो अन्त्य अन्त्यको बेलामा म फेरि परेँ होइन, तपाईँलाई थाहा छ अन्तिममा पोखरीको पानी सबै सुक्यो भने हिलो मात्रै बस्छ नि, त्यो हिलोको दलदलमा अनि हिलो मात्रै बस्छ, त्यो हिलोमा म परेँ। र एउटा चाहिँ घटनास्थलमै नभएको मान्छे, वारदात स्थलमै नभएको मान्छेलाई मुद्दा लगाउनु फौजदारी कार्यविधि संहिताको विरुद्धमा थियो।
5: अब यो आम माफी दिने राष्ट्रपतिको निर्णय विरुद्धको रेट खारेज भइसके पछाडि चाहिँ राफसा भयो, यो मुद्दाबाट किनारा लाग्यो, अब तपाईँ ढुक्क अब चाहिँ त्यहाँबाट मुक्त हुनुभयो?
6: अब त्यही हो, त्यही नै हो।
5: अब यसपछि चाहिँ अरू छैन, अब झन्झट हट्यो होइन, एउटा टर्यो अब चाहिँ
6: अब तपाईँले भनिरहेकै भाषामा भयो
5: फेरि अझ अहिले चाहिँ अब अबको प्लानिङ चाहिँ जस्तो रेशमलाल चौधरी तपाईँले अघि भनि नै सक्नुभयो, कुनै बेला चाहिँ धेरैले चिन्नु भएको छैन होला, पूर्व राजाले प्रधानमन्त्री बन्न इच्छुकहरूलाई भ्याकेन्सी एनाउन्स गर्दाखेरि तपाईँले पनि दिनुभएको थियो नि त्यतिखेर होइन, त्यो बेला पनि निकै चर्चित हुनुभएको थियो नि।
6: हो हो हो, मैले पनि दिएको थिएँ। म के अरे एउटा कैलाली जिल्ला जगतपुर भन्ने गाउँमा जन्मेको हुँ, मेरो घर कर्णाली नदीको किनारमा पर्छ, मेरो घरभन्दा 500 मिटरमा कर्णाली नदी छ होइन, र बच्चैदेखि मलाई देशलाई माया गर्नुपर्छ भन्ने हेतुको बच्चैदेखि ममा त्यो भयो। र म त्यो पौष 14 गते पौष 7 गते हुने प्रजातन्त्र दिवस, भाद्र 4 गते हुने बाल दिवसहरूमा राष्ट्रिय गीतहरू लेखेर मञ्चमा गीत गाउँथे। म 7 वर्षको उमेरबाटै गीत गाउन थालेको हो, अरू कसैले लेख्थेन, म आफै रचना गर्थेँ, आफै सङ्गीत गर्थेँ, आफै मञ्चमा सुनाउँथेँ होइन। फेरि अर्को भाद्र 4 गयो भने पौष 1 गते पर्खिनु पर्थ्यो, त्यसको लागि तयारी गर्थेँ। फेरि 14 गते पौष 14 गते आउँथ्यो, त्यसको लागि तयारी गर्थेँ। पौष 27 गते आउँथ्यो, त्यसको लागि तयारी गर्थेँ। फागुन 7 गते आउँथ्यो, त्यसले ममा एउटा राष्ट्रवादी सोच एकदम खँदिएर आयो। र फेरि मैले मेरो जीवनमा 300 वटा भन्दा बढी राष्ट्रिय गीत मैले रचना गरेँ, संगीत गरेँ। संकटकाल लाग्दा होस्, इराकमा मान्छे मर्दा होस्, दरबार हत्याकाण्ड हुँदा होस्, र अहिले देशलाई दुख्दा होस्, मलाई अहिले मैले मागिरहँदाखेरि हामीलाई विभिन्न प्रकारको आरोप लाउँछन्, त्यो एकदम क्षणिक हो। जातीयवादको कुरा गर्दा
5: तपाईँले न्याय पाउनुभयो, तपाईँसँग यही आन्दोलनमा होमिएका अन्य कतिपयहरू अझै पनि जेल सजाय भोगिरहेका छन्, कतिपय चाहिँ कैदमा छन् होइन, अब तपाईँले न्याय पाउने र अरूले चाहिँ अरूमाथि त अन्याय नै भइरहेको छ कि वा चाहिँ घटनाको स्थिति
6: हेर्दै ठिकै लगावमा थियो। तपाईँले सही प्रश्न सोध्नुभयो, सबैको मुद्दा लगावमा थियो, सबैको मुद्दा हिजोको दिनबाट रापसाप भएको छ।
5: ए भनेपछि अब सबैले चाहिँ त्यो टिकापुर घटनामा जतिलाई चाहिँ दोषी करार गरिएको थियो उहाँहरू सबैको मुद्दा चाहिँ रापसाप भयो होइन, सबैले न्याय
6: सबैको मुद्दा रापसाप।
5: अब त्यही घटनामा चाहिँ इन्भल्भमेन्ट भएकाहरू चाहिँ अब जेल सजाय वा कैदमा चाहिँ छैनन् होइन, अब चाहिँ
6: नै अब उहाँहरूले आफ्नो राजनैतिक जीवन, सामाजिक जीवन, व्यावसायिक जीवन, सबै प्रकारको जीवन बाँच्न सक्नुहुन्छ।
5: नागरिक उन्मुक्ति पार्टी नेपाल खोल्नु के नागरिक उन्मुक्ति पार्टीको संरक्षक बन्नुभयो, संस्थापक अध्यक्ष बन्नुभयो, छोटो समयमा चाहिँ राजनीतिमा राम्रै भनौँ न त्यो किसिमको चाहिँ भविष्य राम्रै थियो, सुनिश्चित नै थियो, फेरि अब नागरिक उन्मुक्ति पार्टी नेपालको संरक्षकको भूमिकामा आज हुनुहुन्छ। पोलिटिक्समा आउँदाखेरि चाहिँ यी आरोह अवरोहहरू उतार चढ़ावहरू चाहिँ जसरी तपाईँले झेलिराख्नु भएको छ, यसबाट चाहिँ के पाठ सिक्यो आयो आजको दिनसम्म आइपुग्दाखेरि?
6: खेमजी, मेरो बचपनदेखि बालकीय स्वभावदेखि म अत्यन्त इमान्दार मान्छे हो। म सकेसम्म कसैको ऋण दिन तिर्नु छ भने पनि एकदम बरु ढिलो होला, भोलि होला, पर्सि होला, तर सबैको ऋण तिर्छु। र मेरो एउटा बानी के छ भने कसैले कसैको अनावश्यक फाइदा उठायो भने म त्यो देख्न सक्दैन। नागरिक उन्मुक्ति पार्टी मैले जेलबाट खोले र उहाँहरूलाई मन्त्री बनाउनका लागि मेरो जुन किसिमको टकराव मैले प्रचण्डजी, शेरबहादुरजी, ओलीजीबाट जुन किसिमको टकराव मैले लिएँ त्यस बापतमा मैले उहाँहरूलाई मन्त्री बनाएँ। नभए र त्यो मन्त्री बनाइसकेपछि उहाँहरूको पर्फर्मेन्स के रह्यो त भनेर भन्दाखेरि त्यसपछि संरक्षकलाई वास्ता नगर्ने, नभेट्ने, गाली गलोज गर्ने, सामाजिक सञ्जालमा गाली गर्ने, म जेलबाट निस्कन्दा त एकदमै त्यही जो तपाईँको म कहाँ आइपुगेँ भन्ने जस्तो लाग्थ्यो। तर के हुन्छ जस्ट तपाईँलाई म दुई मिनट एउटा कथा सुनाउँछु। म 2054 सालमा के अरे मुम्बईमा गएको थिएँ होइन, त्यहाँबाट कार्यक्रम गर्दा म चाहिँ गुजरातमा आएको थिएँ। गुजरातका केही साथीहरूले मलाई त्यो भरुच

0: त्यो पखेटा फटफटाएपछि हिलो लागेको पखेटा लिएर त्यो फेरि छेउमा आयो र दुई तीन मिनटपछि त्यो उडेर गएर समुद्रमा फेरि डुबुल्की लगाएर फ्रेस भएर किनारमा आएर आफ्नो पखेटा फैलाएर बस्यो कि. मलाई हिजोको दिन त्यही अनुभूति भएको छ. मलाई म आएँ एउटा एकदम ठुलो हिलोमा गाडी आफ्नो के अरे आहाराको लागि त्यही जो गएको जस्तो एउटा मान्छे हिलोमा गाडी फेरि त्यो हिलोलाई पखाल्नका निमित्त मैले निकै सङ्घर्ष गर्नु पर्यो. तर सत्यको विजय जहिले पनि हुन्छ. म यो मेरो मेरो मेरो एउटा हाबिट के छ भने कसैले पनि चाहे त्यो मेरो श्रीमती होस् चाहे मेरो बुवा होस् चाहे मेरो परिवारको कुनै सदस्य होस् मैले गल्ती गरेको म देख्न सक्दैन. त्यस कारणले त्यो बाहिर जनताको यति धेरै सपना थियो यति धेरै आकांक्षा थियो. अहिले हर्कजीले श्रमदानको कुरा गर्नुहुन्छ गरिराख्नु भएको हुन्छ उहाँको श्रमदानले माथि कहाँ पुर्याएको छ. खेमजी लम्कीदेखि टिकापुरको बाटो श्रमदान गरेर बनाएको मान्छे म बनाउने मान्छे. त्यस बेला टिकापुरमा महिनौ गाडी चल्दैन थियो. टिकापुरका मान्छेहरूलाई गएर सोध्नुहोस् होइन म त्यो टिकापुरदेखि खकरोलाको बाटो भन्दाखेरि एउटा जीवित रेशमलाल चौधरी हो जसले आफ्नो अध्यक्षतामा निर्णय गरेर जमिनको माटो दियो. अब अहिले मान्छेहरू त्यहाँ सडक बनेको छ र बापतमा अख्तियारमा मुद्दा खेपे. अख्तियारमा जाँदाखेरि म इमान्दारीपूर्वक गएर यसरी ट्राभल चेक गर्ने मान्छे मै हो. ल मैले बाटो बनाएकै हो मैले माटो दिएकै हो कहाँ हाल्नुहुन्छ हाल्नुहोस् उहाँ. त्यसपछि यो जस्तो इमान्दार मान्छे छैन भनेर मलाई छुटकारा.
1: टिकापुरले राम्रो जनप्रतिनिधि पाएन नि त. टिकापुरले चाहिँ टिकापुरमा जनप्रतिनिधि पाएन नि त अहिलेसम्म
0: कहिल्यै पाएन. यस बारेमा मेरो टिकापुर मलाई एकदम माया लाग्छ. म त जान्न म टिकापुरको लागि हरदम टिकापुर जिल्ला बनाउने मेरो अन्तिम प्रयत्न हो. अहिले पनि म तपाईँलाई भन्दैछु म टिकापुर जिल्ला बनाएरै छोड्छु. तर टिकापुरको भाग्य नै त्यस्तो रहेछ. हेर्नुहोस् अब 48 सालमा भएको जनप्रतिनिधि पनि त्यस्तै भए. टिकापुरले आफ्ना मान्छेलाई कहिल्यै छुनेन. 51मा त्यस्तै भए 54मा 56मा त्यस्तै भए. एउटा रेशम चौधरी पाएको थियो. एउटा रेशम चौधरी जोसँग टिकापुर बनाउने धनभगी मात्रै छ जसले टिकापुरको सपना साँच्चीकै प्याराडाइज देखेको छ कि म टिकापुर कस्तो बनाउँछु होला जस्तो लाग्छ भने त्यो सबै कुराहरू ओपनिङ गर्दा त त्यो राम्रो पनि हुन्न. मेरो इच्छा चाहिँ टिकापुर बनाएरै छोड्छु. म सुदूरपश्चिमलाई यस्तो पिछडाइएको छ. अब हिजोबाट बाटो खोलेको
1: अब गाडिएको हिलोबाट माथि आउनुभयो नि त तपाईँ भने पिछडाबाट माथि आउनु भएको छ नि त.
0: अब म टिकापुरबाट चुनाव लडेर टिकापुरको प्रतिनिधि भएर र टिकापुरलाई जिल्ला बनाउने मेरो डेस्टिनेसन हो. र टिकापुर कस्तो थियो टिकापुरको सपना के हो म आफू नहुँदाखेरि पनि मेरो प्रतिनिधि रामलाल चौधरीजी हुनुहुन्थ्यो उहाँ हुँदाखेरि पनि म होटल तापका म्यानेजरहरूलाई ल्याएर टिकापुर देखाएको थिएँ. म त्यो बेलामा यसरी टिकापुर बनाउन सकिन्छ. टिकापुरको परिकल्पना मसँग छुट्टै छ. मसँग मास्टर मार्ट छ. जोसँग स्थानको डिपिआर हुन्न त्यसले केही पनि बनाउन्न कि. अहिलेको जनप्रतिनिधिहरूसँग केही पनि छैन.
1: मान्छेमा चाहिँ धेरै भनौँ न त्यो लोभ हुँदाखेरि होइन धेरै चाहिँ त्यो आशा हुँदाखेरि महत्वकांक्षा हुँदाखेरि चोखा खान गयो कि के झोलमा डुबेर मरी भन्थे. अब टिकापुरले त प्रतिनिधि त्यस्तो पायो नि त. फेरि स्थानीय तहमा स्थानीय पालिकामा पनि
0: पायो. टिकापुरमा मैले भने नि टिकापुरको भाग्य अलिकति खड्किएको छ. उही रेशम चौधरीको भाग्य जस्तै छ टिकापुर. टिकापुरलाई टिकापुरमा सधैँ जुधिरहन्छन्. टिकापुर सधैँ त्यसको मारमा परिरहन्छ. बिना कारण मूर्खहरूको जुधाईमा लाठीको चोट टिकापुरले सहिरहन्छ. र तर सधैँ त्यस्तो हुन्छ जस्तो मलाई लाग्दैन. अब टिकापुरले न्याय पाउँछ. टिकापुरले न्यायको अनुभूत गर्छ. टिकापुर एक ठाउँमा उभिन्छ. अब टिकापुरको सुमार्गको टिकापुरको सुयात्राको कदम शुभारम्भ भएको छ. खेमजी
1: अब जाँदा जाँदै रेशमजी हुन त अब पारिवारिक कुरा धेरै नकोट्याउँ भनिन्छ त्यसमा धेरै बहस गर्नु त छैन. लाखौं श्रोता दर्शकले सुन्छन् यो कार्यक्रम नेपाली बहस देशभरि जान्छ. अब कुरा आइसके पछाडि चाहिँ किनभने तपाईँ सार्वजनिक व्यक्ति भएका नाताले गर्दाखेरि एउटा पञ्चाउनुहुन्छ फेरि अर्को आइलाग्छ होइन. अहिले जुन पारिवारिक जुन खटपट तपाईँहरूको छ त्यो विषय पनि अलिकति आएको छ. अब यो अंश भण्डाका मुद्दाहरूदेखि लिएर के कुरामा रञ्जिताजी पनि फेरि अगाडि आउनुभयो भन्ने कुरा आएको छ. यो के हो तपाईँकै मुखबाट सुनौ त जाँदा जाँदै अन्तिममा.
0: होइन मेरो म पारिवारिक कुरा तपाईँको सार्वजनिक रेडियोमा बोल्न पनि बोल्दैन होइन. र बोल्ने भए म धेरै पहिले बोल्थेँ धेरै बोल्न सक्थे. म त्यो चोट सहँदा सहँदा सहँदा सहँदा एउटा लोग्ने भनेको एउटा जिम्मेवार घरको जेठो छोरा लोग्ने श्रीमान भनेको एउटा यस्तो पद हो ज यस्तो एउटा चाहिँ जो पद हो जसले केही पनि बोल्न सक्दैन आवाज मुखरित गर्न सक्दैन त्यसको शिकार म भएको हो. मलाई केही पनि छैन. हामी जीवनमा फरक धारमा नै छौँ. जेलबाट निस्केपछि म फरक धारमै छु. त्यस कारणले आफ्नो जीवनको शुभकामना मैले पनि उहाँको कुरा गर्नुहुन्न उहाँले पनि मेरो कुरा गर्नुहुन्न. हाम्रो बीचको द्वन्द्व छ भने यसलाई पारिवारिक रूपमा निम्त्याउनुपर्छ. सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्न र जनतालाई

0: हाम्रा मान्छेलाई चाहिँ तमासा बनाउँछन्, त्यो तमासा नबनाउन् होइन, सकेसम्म पारिवारिक रूपमा निम्त्याउनुपर्छ भन्ने मेरो चाहिँ धारणा हो, यति मात्रै हो।
1: भनेपछि यो सामाजिक सञ्जालमा वा समाचार माध्यम सञ्चार माध्यममा आएका विषयहरूप्रति के छ तपाईँको भन्नु?
0: नै अब यस सामाजिक सञ्जालको कुरा गरौँ म तपाईँलाई, सामाजिक सञ्जालको म तपाईँलाई एउटा उदाहरण बताउँछु। म इन्डियामा वान्टेड हुँदाखेरि भरे मरूला कि बेलुका इन्काउन्टर होला कि भोलि बिहान मार्छन् कि जस्तो हुन्थ्यो कि, त्यस्तो बेलामा एकजना केटा मेरो पक्षमा खुब खुलेर लेख्थ्यो, रेशम चौधरी जिन्दाबाद, रेशम चौधरी यो हो मसिया हो है लेख्थ्यो कि, त्यो पनि पहाडी थरको केटा हेर्नुहोस् होइन एकदम। अनि मेरो फ्यान, यस्तो फ्यानलाई त म भेट्न जान्छु, एक त फोकटिया थिएँ म, त्यसलाई भेट्न गएको म उहाँलाई, त्यो मेरो फ्यानलाई भरे जाँदा उहाँ एउटा चिया पसलमा काम गर्नुहुँदो रहेछ र त्यो रेलवे स्टेसनको चियाको के अरे रेलवे स्टेसनको पटरीभन्दा बाहिर मार रक्सी खाएर पल्टिराख्नु भएको थियो कि होइन, उहाँलाई त्यहाँनिर इन्डियामा भ्याउरे भन्दा रहेछन्। सामाजिक सञ्जाल भनेको कस्तो मान्छेले चलाउँछ भन्नुहुन्छ भने एकदम कुर्सदिला भाका होइन, के अरे पुरुष काम नभएको, अनि अर्कालाई लाइक गर्ने, कमेन्ट गर्ने, जथाभावी गाली गरिदिने, यो सामाजिक सञ्जालको नियमन हुनुपर्छ। हेर्नुहोस् त्यो नियमन हाम्रो देशमा भएन, यो अत्यन्तै दुःख लाग्दो कुरा हो। अनि त्यस्तो गर्ने अनि यस्तो मान्छेले सामाजिक सञ्जाल चलाउँछन् जसको सामाजिक हैसियत केही पनि हुन्न, जसले सबभन्दा बढी सामाजिक सञ्जाल चलाउँछ नि, सामाजिक सोसियल स्टाटस हेर्नु होला, मैले नेपालमा पनि हेरेँ, हाम्रो गाउँमा पनि हेरेँ, बस्तीमा पनि हेरेँ, अलिकति फटाफटा जस्तो मान्छे, अलिकति के अरे अरूलाई दुःख दिने मान्छे होइन, त्यो रिचार्ज कार्डको बार्गेनिङको लागि आफ्नो चाहिँ जो निजी स्वार्थको फाइदाको लागि सामाजिक सञ्जालमा लाइक कमेन्ट गर्ने, उचाल्ने, उत्पछार्ने, चेतार्ने, जे पनि लेखिदिने, जे पनि भनिदिने, यो यो यो चाहिँ दुःख लाग्दो कुरा हो।
1: हस्, यहाँको आगामी यात्रा अझै सहज बन्दै जाओस्, यहाँलाई समय दिनुभयो, धेरै धेरै धन्यवाद, शुभकामना, नमस्कार।
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी, आदरणीय श्रोता, नेपाली बसमा हामी आज पालिका बसमा कुराकानी गर्न चाहन्छौ। पालिका बसमा पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ हामीसँग प्रत्यक्ष जोडिनु भएको छ। प्रेमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु पालिका बसमा, नमस्कार। प्रेम श्रेष्ठसँग हामी कुराकानी गर्दैछौ पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्षसँग। त्यहाँको स्थिति आज के छ? पाल्पाको तिनाउले मुहार फेर्यो त स्थानीय तहले, पाल्पाको तिनाउ आज के समृद्ध बनेको छ? पाल्पाको तिनाउका नागरिकहरू स्थानीय तहसँग पालिकासँग खुशी छन्? त्यहाँको शिक्षाको अवस्था, स्वास्थ्यको अवस्था, बसाई सराईको अवस्था र स्थानीय तहको भूमिका कस्तो छ? आज हामी यस विषयमा पनि बहस गर्नेछौं पालिका बहसमा। र स्थानीय तह सरकार आइसके पछाडि अहिलेको त्यहाँको मुहार फेरियो त, तिनाउको मुहार आज हामी बहस गर्न चाहन्छौ पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठजीसँग। प्रेमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
2: धन्यवाद, नमस्कार हजुर।
1: अब पाल्पाको तिनाउ नामै कति सुन्दर छ होइन, अहिले तिनाउको अवस्था के छ? तिनाउका जनताले तपाईँले जसरी जनप्रतिनिधिका रूपमा ल्याए स्थानीय तहमा होइन, सम्हाल्दै हुनुहुन्छ, समय अब केही कम नै छ, अब कार्यकाल थोरै थोरै अब स्थितिमा आइसकेको छ, तर कसरी चाहिँ तिनाउलाई तपाईँले आज चिनाउन चाहनुहुन्छ?
2: तिनाउलाई हामीलाई त्यहाँको तिनाउका जनताहरूले निर्वाचित गरेर पठाएपछि तिनाउका जनताहरू का पीर मर्का समस्या भावना बुझ्दै तिनाउलाई समृद्ध तिनाउ र सुखी तिनाउ वासीका नाराका साथ हामीले काम गरेका छौ। अहिले हाम्रो शिक्षा, स्वास्थ्य, कृषि लगायत पर्यटकीय क्षेत्रहरू र विकास पूर्वाधारका कामहरूलाई हामीले निरन्तर गरिराखेका छौ। हामीले कारण त पाँचवटा विषयगत समितिहरूसँगलाई टेकेर चाहिँ काम गरेका छौ, बजेट विनियोजित गरेका छौ। त्यही अन्तर्गत हामीले धेरै सामाजिक विकासमा र आर्थिक विकासमा काम गर्दै आएका छौँ हजुर।
1: तर अब तिनाउ भूगोलका हिसाबले त अलिकति कठिन नै छ होइन, तर पनि त्यहाँको चाहिँ अहिले शिक्षा, स्वास्थ्यको अवस्था चाहिँ कस्तो छ? कृषि बजारीकरण, स्थानीय उत्पादनलाई चाहिँ कसरी चाहिँ बजारीकरण गरिरहनु भएको छ?
2: विशेष गरी हामीले शिक्षालाई बढ्ता जोड दिएका छौँ र शिक्षा हाम्रो भूगोल पनि अप्ठ्यारो, अलिकति भूगोलका समस्या लगायतका यो कमजोर पार चुरेका समस्याले पनि धेरै जटिलता छन्। तैपनि हामीले त्यसका बावजुद पनि हामीले धेरै यहाँका विकास निर्माणदेखि लिएर यो सामाजिक विकासलाई हामीले ध्यान दिइरहेका छौँ। त्यो मध्ये सबैभन्दा महत्वपूर्ण विषय भनेको हामी शिक्षालाई महत्वपूर्ण रूप विषयमा लिएका छौँ, प्रमुख एजेण्डामा लिएका छौँ। गत वर्ष हामीले 64.99 करोड रुपियाँ बजेट पनि गरेका थियौँ, गाउँ सभा पास गरे अन्तर 29 करोड रुपियाँ बजेट चाहिँ हामीले शिक्षामा लगानी गरेका छौँ. अहिले शिक्षा गुणस्तरीय शिक्षा दिनका लागि प्रविधिमय शिक्षा दिनका लागि चाहिँ हामीले व्यवस्थापन गरेका छौँ र अहिले तपाईँले आवश्यक व्यवस्थापनको पनि गरेका छौँ. यसरी यस्तै गरी हामीले अहिले यसरी केही वर्ष अगाडि हामीले आवश्यक व्यवस्थापनलाई जोडेर अगाडि गरेका छौँ. बिग स्कुलको अवधारणा साथ एउटा विद्यालयलाई हामीले सम्पूर्ण पालिकाले खर्च व्यवस्थापन गरेर त्यसमा चाहिँ आवश्यक व्यवस्थापन गरेका छौँ. होस्टेल वारेन्टदेखि लिएर कोचिङ व्यवस्थापनदेखि लिएर आवास खान बस्न लगायतका सबै व्यवस्थाहरू पनि चाहिँ स्थानीय सरकारले गरेर आएको छ भने लगायतै अरू विद्यालयहरू पनि आवश्यक व्यवस्थापनका लागि माग गरेको हो भने हामीले बजेट व्यवस्थापन गरेर आवश्यक व्यवस्थापन गरेका थियौँ भने यो गत वर्ष 82-83 बजेटमा चाहिँ हामीले प्रविधि मैत्री शिक्षा दिनुपर्छ भन्ने हिसाबले हामीले बाल कक्षालाई सबैभन्दा हाम्रो शिक्षाको जग र जरा भन्ने हिसाबले चाहिँ बाल कक्षालाई व्यवस्थापन गर्दै भूमि बसाई भुइते लेखनदेखि लिएर स्मार्ट टिभी लगायत बाल उद्यानका कार्यक्रमहरूलाई पनि हामीले त्यसलाई जोड गरेर त्यसको बाल कक्षाको स्तर उन्नति गर्दै आएका छौँ भने माथिका कक्षाहरूलाई पनि व्यवस्थापन रूपले सञ्चालन गर्नुपर्छ भनेर अहिले स्मार्ट बोर्ड कक्षा कोठामै जडान गरेर स्मार्ट बोर्डबाटै कक्षा सञ्चालन गर्ने भनेर गत वर्ष चाहिँ हामीले बजेट विनियोजित गरेर कक्षा 8 र कक्षा 10 हामीले चाहिँ स्मार्ट बोर्डबाटै सञ्चालन गर्ने भनेर सम्पूर्ण हामीसँग कक्षा 8 कक्षा 10 विद्यालयहरूमा स्मार्ट बोर्ड जोडान गरेर चाहिँ त्यसबाट पढाइ सुरु गरेका छौँ भने यो बजेट यो वर्ष पनि हामीले बजेट व्यवस्थापन गरेर हामीले यो प्रविधि मैत्री शिक्षा र शैक्षिक सुधार कार्यक्रमलाई 2,44,00,000 रुपियाँ बजेट व्यवस्थापन गरेर यो वर्ष पनि हामीले के अरे यो स्मार्ट बोर्डका जोडान र स्मार्ट टिभीका जोडान गर्ने भनेर निर्णय गरिसकेका छौँ. अब यसलाई छिटो छिटो छिटोभन्दा छिटो कार्यान्वयन गर्नेछौँ.
1: अब अध्यक्षज्यू, सत्यवती मन्दिरलाई धार्मिक पर्यटनको ठूलो गन्तव्य बनाउन पनि सकिन्छ, त्यसको आफ्नै महिमा छ होइन, सत्यवती मन्दिरको गरिमा त्यस्तै छ, त्यसलाई चाहिँ अलि पर्यटकीय गन्तव्य बनाउने, त्यहाँ तीर्थाटन बनाउने, त्यसलाई चाहिँ धर्मावलम्बीहरू भक्तजनहरूलाई चाहिँ व्यापक रूपमा ल्याउने खालको के योजना छ, के गर्नु भएको छ तपाईँहरूले?
2: ए धन्यवाद, बडो राम्रो प्रश्न सोध्नुभयो हजुर. यो हाम्रो सत्यवती बजाईको मन्दिर सम्भवत नेपालमा एउटा अनौठो मन्दिरको रूपमा लिन्छु मैले. किन भन्दा अन्त बिहान गएर पूजा गरेर वर माग्ने चलन छ भने यो रातिको 12 वर माग्यो भने पूर्ण पुग्छ, मागेको वर सबै कुरा पुग्छ भन्ने कुरामा सबै भक्तजनहरूमा विश्वास छ. त्यही कारणले यो सत्यवती बजाईको मन्दिरलाई हामीले धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नपर्छ भनेर हामीले निर्वाचित भएर आइसकेपछि निरन्तर त्यसमा काम गरिराखेका छौँ. त्यहाँ जाने सड़कलाई स्तरोन्नति गरेर सहजीकरण, भक्तजनहरूलाई सहजीकरण गर्ने कामहरू भइरहेको छ. पहिला हिँडेर जानुपर्थ्यो 3 भने अहिले हामीले त्यहाँ झन्डै 2 पुल 20 करोड़ बराबरको संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरेर पुल निर्माण सम्पन्न भइसकेको छ र त्यहाँ जानसम्मको बाटोलाई पनि हामीले संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरेर स्थानीय सरकारको 3 तहको सरकारसँग सहकार्य गरेर बाटो स्तरोन्नति कामहरू भइरहेका छन्. जस्तै मन्दिरलाई अझै पर्यटक क्षेत्रको विकासका निम्ति हामीले त्यो मन्दिरको व्यवस्थापन त्यहाँ भक्तजनलाई सहज गर्नका निम्ति त्यहाँ फुड ट्र्याकहरू पनि निर्माण सम्पन्न भइसकेको छ. लगायतै त्यो मन्दिर पुरानो जीर्ण भएका हिसाबले र त्यसलाई विशेष गरी यो हामीले मगर कल्चरको अनुसार मगरको कल्चरको अनुसार त्यसलाई सत्यवतीको मन्दिर भन्दा पनि सत्यवतीको थान भन्ने हिसाबले पनि हामीले त्यसलाई गोलाकार आकारको मन्दिरहरू स्थापना निर्माण गर्नका लागि पनि ठेक्का परिया गत वर्ष 82-83 चाहिँ बहुवर्षीय ठेक्का खोलेर यो चाहिँ हामीले मन्दिरको काम पनि निर्माणको काम पनि लगभग 50% सम्पन्न भइसकेको छ भने त्यस लगायतका त्यहाँका चाहिँ भक्तजनहरूको भेटी व्यवस्थापनदेखि लिएर पारदर्शीका कुराहरूमा हामी निरन्तर लगाइराखेका छौँ भने त्यसका निम्ति त्यहाँको मन्दिर व्यवस्थापन समिति र स्थानीय सरकार बीचको सहकार्यका बावजुद त्यहाँका विकास निर्माण पर्यटक क्षेत्रको विकास र त्यो धार्मिक पर्यटकीय रूपमा अगाडि बढाउनका लागि राखिरहेको छ भने अनि निजी क्षेत्रले पनि त्यहाँ चाहिँ केबुल कारको सञ्चालन गर्नका लागि उहाँहरूले केही वर्ष अगाडिदेखि त्यसको प्रक्रिया सुरु गर्नुभएको थियो भने यो वर्षबाट निर्माण कार्यहरू सुरु हुनेछ भन्ने कुरामा हामीसँग प्रतिबद्ध गरिसक्नु भएको छ. जहाँसम्म लाग्छ निजी क्षेत्रहरू पनि त्यहाँ चाहिँ निजी क्षेत्रको लगानी पनि भित्रनमा सबै निजी क्षेत्रहरू आतुर हुनुहुन्छ. त्यसका निम्ति पनि हामी निकै निजी क्षेत्रसँग सहकार्य र पिपी मोडलमा पनि काम गर्ने नै अगाडि बढ्न तयारी भइरहेको छ भन्ने कुरामा जानकारी गराउनु.
1: अब एउटा कुरा बुटोलसँग जोडिएको पालिका पनि हो होइन, तिनीहरूले यसको आर्थिक सम्भावनालाई चाहिँ कसरी हेरेको छ, कसरी लाभ लिइरहनु भएको छ त्यहाँबाट?
2: यो तिनाउ चाहिँ विशेष गरी बुटोलसँग जोडिएको र तराईसँग जोडिएको पालिकाको रूपमा पनि छ. यो प्रशस्त स्रोत र साधनले सम्पन्न रहेको गाउँपालिका हो. जल, जमिन र जंगल तीनटा रूपले भरिपूर्ण पालिकाहरूमा होइन. त्यसले गर्दा यसको आर्थिक विकासका निम्ति र त्यहाँका हाम्रो तिनाउका जनताहरू झन्डै 80% जनताहरू कृषिमा आधारित हुनुहुन्छ. हामीले कृषि र पशुपालनलाई व्यवस्थित गर्दै अगाडि बढाउने भन्ने लक्ष्यका साथ हामी यस्तो कृषि र पशुपालनको विषयमा धेरै कामहरू गर्दै आएका पनि छौँ. हामीले धेरै काम गर्दै जानेछौँ भन्ने कुरा पनि तपाईँलाई विश्वस्त दिलाउन चाहन्छु. विशेष गरी हामीले अब कृषिलाई प्रविधि मैत्री कृषि आधुनिक कृषिको रूपमा अगाडि बढाउनु पर्छ भन्ने कुरामा पनि हामी यस विषयमा लागिराखेका छौँ भने विशेष गरी तिनाउका किसानहरूले उत्पादनलाई वृद्धि गर्दै उहाँहरूको बजारीकरणको पनि व्यवस्थापन गर्नुपर्छ भनेर हामी बुटोलसँग बुटोल उपमहानगरपालिकासँग सहकार्य गरेर उहाँसँग सहकार्य गरेर हामीले बुटोल हाट बजारमा उहाँहरूको चाहिँ त्यो सटर भाडामा सहकार्य गरेर कोर्डिनेसन गरिसकेपछि सटर भाडामा चाहिँ लिएर झन्डै हामी निर्वाचित भएदेखि हामीले त्यहाँ कृषि उपज बिक्री केन्द्र स्थापना गरेका छौँ र त्यहाँ किसानहरूको बजार बिचौलियाबाट ठगिन नपरोस् र यहाँको चाहिँ तिनौका तरकारीहरूको पहाड़का तरकारीहरूको मान्यता अर्ग्यानिक तरकारी लगायतका तरकारीहरूको मान्यता चाहिँ राम्रो भएका हिसाबले पनि हामीले तिनौ कृषि उपज बिक्री केन्द्र स्थापना गरेर सञ्चालन गरेका छौँ. त्यहाँ एउटा उहाँहरूको एउटा व्यवस्थापन समितिले सञ्चालन गरेको छ र हामीले त्यस सञ्चालन गरेको तिनौ कृषि उपज केन्द्र अनुसार सञ्चालन गरे गरेको अनुसार त्यसमा चाहिँ लगेर बिक्री गरे बापत हामीले उत्पादनका आधारमा अनुदान दिने काम गर्दै आएका छौँ. गत वर्षसम्म
1: स्थानीय
2: सड़कहरू स्तर उन्नति हुँदै गएको छ. अब अहिले सबैभन्दा समस्या के छ भन्दा स्थानीय सरकारको बजेट सीमित स्रोत छन्. अब पूर्ण पक्की संरचना गर्नलाई एकदमै गाह्रो हुँदो रहेछ. तैपनि हामीले यसलाई पक्की संरचनातिर जानुपर्छ भनेर स्थानीय सरकारले त्यसलाई लागिराखेको छ. तर संघीय र प्रदेश सरकारको बजेट एकदम न्यून आउने हिसाबले र यो वर्ष त संघीय सरकारको बजेट तिनौमा त धेरै कम पहिला 15-20 करोड बजेट आउँथ्यो भने यो वर्ष सम्भवतः एकजना हाम्रो प्रधानमन्त्रीज्यूको सचिवालयमा बस्ने एकजना भाइका हिसाबले डुम्रे मस्याम मोटर बाटोको लागि 4 करोड आएको छ भने अरू अन्य बाटोहरूको लागि बजेट विनियोजित भएको जस्तो देखिया छैन. तर पनि प्रदेशको पनि यो बजेट चाहिँ एकदमै स्थानीय सरकारको भन्दा पनि कमजोर बजेट एकदम शक्ति र पहुँचका आधारमा नमस्कार गरेर ल्याउने बजेट भएका हिसाबले त्यसले एकदम व्यवस्थित पनि देखिएको छैन. तर हामी स्थानीय सरकारले त्यसलाई जति सकिन्छ स्थानीय सरकारले त्यो सडक के अरे ग्रामीण सडकहरूलाई व्यवस्थित र पारदर्शी बनाउन खोजिरहेको छ भने तपाईँलाई एउटा महत्त्वपूर्ण कुरा के छ भन्दा हामीले उत्पादनको आधारमा अनुदान दिँदै किसानहरूलाई धेरै राम्रो भएको छ. अहिले गत वर्षसम्म हामीले 100 रुपियाँको तरकारी बेच्यो भने रु 5 रुपियाँ दिन्थ्यो भने अहिले चाहिँ त्यसलाई वृद्धि गरेर 7 रुपियाँ अनुदान दिने काम गरेका छौँ भने र पशुपालनका कृषकहरूलाई पनि दुधमा अनुदान दिँदै आएका छौँ. गत वर्षसम्म प्रति लिटर 2 रुपियाँ दिएथ्यौँ भने यो वर्ष हामीले त्यसलाई 100% वृद्धि गरेर 4 रुपियाँ दिने गरेर आएका छौँ. र यो आर्थिक विकासमा पनि यसमा हामीले कृषिमा पनि धेरै जोड दिएका छौँ भने अर्को चाहिँ यो तपाईँलाई सत्यजी मन्दिर मात्रै नभएर तिनीहरू चाहिँ एउटा पर्यटक क्षेत्रको विकासको रूपमा रहेको धार्मिक पर्यटक क्षेत्रको रूपमा रहेको गाउँपालिका पनि हो. तपाईँको बुटोलबाट आउँदै गर्दा झन्डै 2-3 किलोमिटरको नजिकै 2 किलोमिटरको नजिकै सिद्ध बाबा मन्दिर धाम छ. एउटा लुम्बिनी प्रदेशकै पशुपतिनाथ भनेर चिनिने त्यस धाममा पनि एउटा खालको हामीले गाउँपालिका र त्यो मन्दिर व्यवस्थापनसँग सहकार्य गरेर त्यहाँ चाहिँ त्यसको विकास निर्माण स्तर उन्नति र त्यहाँका भक्तजनहरूलाई चाहिँ पूजा गर्नका निम्ति दर्शन गर्नका निम्ति सहज वातावरण गर्दै पनि आएका छौँ र सहकार्य गरेका छौँ भने त्यस्तै तिनौ गाउँपालिकामा निजी क्षेत्रहरू पनि भित्रिने क्रम रहेको छ. तपाईँले तिनौ गाउँपालिका सम्भवतः नेपालकै एउटै गाउँपालिका होला. एउटै निजी क्षेत्रले एउटै गाउँपालिकामा 2 केबल कार पनि स्थापना गरेको छ जुन चाहिँ एउटा सिद्धार्थ केबल कार नुवाकोटमा जुन कर्णेल उदय सिंहको चाहिँ एउटा इतिहास अङ्ग्रेजसँग युद्ध गर्दा लडेका किल्लाहरूदेखि लिएर नुवाकोटको एउटा पहिचान छ. त्यहाँ चाहिँ एउटा निजी क्षेत्रले झन्डै 200 करोड रुपियाँ लगानी गरेर एउटा केबल कार स्थापना गरेको छ भने अर्को चाहिँ लुम्बिनी केबल कार उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल दाईले पनि यस तिनौगा उपाधिको वडा नम्बर तीन बसन्तपुरमा लुम्बिनी केबल कार स्थापना गरेर सञ्चालन भइसकेको छ भने यो यस्ता खालका निजी क्षेत्रहरू पनि भित्री कामहरू तीव्र रूपमा छ तिनौ गाउँपालिकामा छ र हामीले निजी क्षेत्रहरू पनि सहकार्य गरेर अगाडि बढ्नुपर्छ भनेर अघि पनि भने फेरि पनि निजी क्षेत्रसँग पिपी मोडलमा हामी अगाडि बढ्नुपर्छ भन्ने कुरामा गाउँपालिका एकदम स्वच्छ रूपले अगाडि बढेको छ। गाउँपालिका त्यस निजी क्षेत्रलाई अगाडि भित्राउनु पर्छ भन्ने ग्रुपमा चाहिँ त्यो लागिरहेको छ भन्ने कुरा जानकारी गराउन चाहन्छु।
3: हस् अध्यक्षज्यू, समय दिनुभयो, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
2: हस् धन्यवाद, मलाई पनि समय दिनुभयो यसका लागि, यो समयको लागि हजुरलाई पनि धेरै।
3: हजुर, पाल्पाको तिनौ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, आदरणीय श्रोता, नेपाली बससँगै पालिका बसको समय पनि सकिएको छ। खेम्बम बिदा चाहन्छु, नमस्कार।
4: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
5: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666, मोबाइल 9840-82-972, सहरी चौकी बिराट चौक 9852-33908, इलाका प्रहरी कार्यालय बेलबारी 9852-90-137, सुकुना हस्पिटल बिराट चौक 021-546-786, एम्बुलेन्स 9852-54-886, रेडियो सुशीली द्वारा जनहित में जारी।
6: गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता, सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरेचा 10 मोरङ। अब सुकुना सामुदायिक हस्पिटल प्रालीमा कोशी अस्पतालमा कार्यरत अनुभवी स्त्री रोग तथा प्रसूति विशेषज्ञ डाक्टर विवेचना सिग्देलद्वारा सम्पूर्ण स्त्री रोगको जाँच तथा उपचार सेवा प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म। हाम्रा सेवाहरू डाक्टर नारायण बस्नेत, एमबीबीएस एमएस, वरिष्ठ सर्जन, पेट रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर रमेश बस्नेत, एमबीबीएस एमएस, वरिष्ठ हार्ट जोर्नी तथा नशारोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर हिरालाल सहनी, एमबीबीएस एमडी, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर मनोज गोलाखे, मुटु रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर नीता मण्डल, एमबीबीएस एमडी, वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर राकेश मण्डल, एमबीबीएस एमडी, वरिष्ठ फिजिसियन इन्डोक्राइनोलोजिस्ट, ब्लड प्रेसर, सुगर तथा थाइराइड रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर इक्वाल अहमद, एमबीबीएस एमडी, वरिष्ठ युरोसर्जन तथा मूत्र रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर वरुण देव, एमबीबीएस एमडी, वरिष्ठ सर्जन नाक कान घाँटी रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर नीरज खड्का, एमबीबीएस एमडी, वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ प्रत्येक शनिबार, वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डाक्टर सञ्जु घिमिरे प्रत्येक दिन, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुरेश कुमार शाह प्रत्येक दिन, डाक्टर शिवराज शर्मा, एमबीबीएस एमएस, क्यान्सर सर्जन प्रत्येक शनिबार, डाक्टर सरोज अधिकारी, एमबीबीएस एमडी, मनोचिकित्सा प्रत्येक महिनाको तेस्रो शुक्रबार, डाक्टर अनिस अधिकारी, एमबीबीएस 24 घण्टा, डाक्टर शिशुपाल मण्डल, एमबीबीएस 24 घण्टा, डाक्टर विकी शाह, एमबीबीएस 24 घण्टा, डाक्टर अमोघ उपाध्याय, एमबीबीएस 24 घण्टा, डाक्टर चन्दन शाह, रेडियोलोजिस्ट प्रत्येक हप्ताको मंगलबार, बिहिबार र शनिबार दिउँसो 3:30 बजे, डाक्टर प्रदीप पाण्डे, सोनोलोजिस्ट प्रत्येक दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, डाक्टर सबिन लुइटेल, रेडियोलोजिस्ट दैनिक दिउँसो 2 बजेदेखि 5 बजेसम्म। सम्पर्क अस्पताल डाइरेक्टर प्रमोद कोइराला सुकुना सामुदायिक हॉस्पिटल प्राली सुंदर हरिचा 10 ब्राड चौक मोरंग मोबाइल नंबर 98528420 47 फोन नंबर 0215487।

0: बुवा पुरा चारैतिर हिँड्नु पर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेन, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525205।

0: नजिक।
1: माथिबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दाल मोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। माथिबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।
2: Highlights Nepal, complete digital entertainment house.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

पवित्र जल सुन्दर हरैचा एघार बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघार बेलैपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुजैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

पहिलो पुर्खादेखि चलि आएको रीति हो, यो रीतिलाई हामीले छोड्नु हुन्न। आउन साथी हो माया गाथो, जाउँ झुमौ र सँगसँगै नाचौ।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।